महाराज के लोग धन गुरु गोबिंद सिंह जी महाराज के लोगों को आधार बना के रात के दीवान लड़ी वाले विचार दास आप सरवण करा रहे दोवें बोल रख रहे हैं दिन रब चले नित सस चले तार का लख बना मुकाम ओही एक है नाम का सच बगवा सब कुछ चल रहे सब कुछ चल रहे सारा ब्रह्मांड चल रहे जमीन चल रही है आसमान चल रहे ग्रह में चढ़कर सियारे डारे सब चल रहे सिर्फ एक है जो नेचर है नेचर को परचिन देने मुकामी मुकाम ओही एक है वो जो एक मुकामी है टिकिया है सारिया का ठिकाना ओही है वो जो एक मुकामी है सारिया का मुकाम ओही है जो एक नेचर है सारे चलिया का घर वो ही एक नेचर है जिन रव चले जिस दस चले कई नेचर तक पहुंचने वास्ते लखा करोड़ा साल लगन पत्थर वनस्पति पशु मनुखा जन्म ऐसा जन्म है कि अज ही सारी बात तय कर सकता है आज मिलावा शेख फरीद टाकम गूंजनिया मनोमज कल की गल कर अज ये अवसर सिर्फ मनुख है पत्थर नो नेचर तक पहुंच रहे हैं अजे लखां करोड़ां साल लगेंगे कदों वनस्पति बनेगा कदों पशु पक्षी बनेगा कदों मनुख बनेगा बस मनुख नूं एक अवसर मिले है भगवान होने का मनुख नूं एक अवसर मिले है शैतान एक अवसर मिले शैतान बनना आसान है भगवान बनना औखा है क्यों पानी निवाण की तरफ अपने आप जाना खड़ाइया की तरफ अपने आप नहीं जाना प्रेशर चाहिए दबाव चाहिए तां पर उठेगा निवाण की तरफ से आप जाए कोई किताब पढ़न की लोड़ नहीं किसी को प्रेरणा लेने की लोड़ नहीं मनुख शैतान आप ही बन जाए भगवान आपे नहीं बन सकेगा सत्संग चाहिए गुरु की कृपा चाहिए गुरु की दीक्षा चाहिए जप चाहिए तप चाहिए मेहनत चाहिए मशक्कत चाहिए सेवा चाहिए श्रवण चाहिए सब कुछ दे कर नाल नसीब हो सकता शैतान बनने वास्ते कुछ भी लोभी बनने वास्ते कुछ भी करने की लोड़ है मनुख आप ही लोभी हो जाता है और गुस्सा भी माल सारे ही लोभी हो मनुख आप ही हंकारी हो जाता है सारे ही हंकारी मनुख आप ही वासना ग्रस्त हो जाता है समय न सारे की वासना कोई किताब पढ़ने की लोड़ नहीं किसी को प्रेरणा लेने की लोड़ नहीं किसी शिक्षा दीक्षा की लोड़ नहीं पर अपने आप ब्रह्म ज्ञानी नहीं बन सकते अपने आप नेचर नहीं हो सकेगा अपने आप मुकामी नहीं हो सकेगा अपने आप भटक के सर है भटक के सर अपने आप टिकाऊ नसीब नहीं होगा और प्रभु का घर ऐसा घर है सारे का घर है
مقام وہی ایک ہے. اس واسطے کبیر کہ آپن باپے نہیں کسی کو بھاون کو ہر راجا رب کسی ایک دا پیو نہیں تو سانجا صاحب باپ ہمارا سارے کسی ایک دا نہیں آپن باپے نہیں کسی کو بھاون کو ہر راہ میرا ہی پیو ہے اور کسی کا نہیں. کبیر کہ ایسا سوچنا ہی مول ہے سارے کا اس کا گھر کسی ایک کا گھر نہیں سارے کا گھر مقام وہی ایک ہے سارے کا ٹھکانا ایک ہے. اس ٹھکانے کے منک بہت نیڑے ہے اس ٹھکانے کے پتھر بہت دور ہے. سمے کی دوری بھی ہے آسان کی دوری بڑا سما لگے گا اس میں بنسپتی بننے بڑا سما لگے گا اس پشو پکشی بننے بڑا سما لگے گا اس منک بننے منک مقام تک پہنچنے واسطے مقامی آن واسطے پرماتما آن واسطے سمے بھی نہیں گا سمے تو اسے نکلنا پڑے ہونے ملا آج ملا شیخ پری مل کو موقع ملے ان وقری پیاس پہ ہے. ایسا کوئی مرد نہیں جس کے اندر یہ درد نہ ہوئے دھیان سننا منک نو ایسا جیون چاہیے جس میں موت نہ ہو ایسے جیون کا نام پرماتما ہے اور کس کو پرماتما دے منک نو ایسا سکھ چاہیے جو کبھی دکھ دے چنا بدلے ایسے مہا سکھ کا نام پرماتما منک نو ایسا رس چاہیے جو کبھی بے رس نہ ہو ایسے مہا رس کا نام پرماتما منک نو ایسی خوشی چاہیے جو کبھی غم دے چنا بدلے

0: बुधेरे सेवा पे कर, बुधेरे प्रबंध पे चलाने, कुछ भी नहीं, कुछ भी नहीं। उल्टा वर्ग हो गया, अद्धा पंजाब पतल हो गया, तो बाकिया लड़ाई झगड़े पा दिता, कुछ भी, कुछ भी। नीयत ठीक नहीं तो फिर कदम भी करिए, सोचनी ठीक नहीं है तो करनी ने भी करिए। परमात्मा करने नहीं देखता, सोच नहीं देखता। ये तीजी श्रेणी, कृत ठीक है, नीयत ठीक नहीं है, करते ठीक है, सोचते नहीं, सोचनी है ही कोई है। सरदार चतर सिंह है जो कि जलंधर के मशहूर और मारूफ हाई कोर्ट के केस लड़ते हैं, कुछ गलबात करद उन्होंने अखा बन आई। मैं कहें बुजुर्ग हो तुम, क्योंकि धार्मिक समागम कराते हैं अक्सर जलंधर के इजलास हाजरी भरता होता है, और काफी समाजिक सेवक को मने जाते हैं। मैं क्या थोड़ी अखा चाहिए, कहते ज्ञानी जी की करा है, जिन्हें मुकदमे ने पता की है, इलेक्शन होंगे पिंड सरपंच बन जाता जीत जाता है, दूजी मुखालफ पार्टी उसको मार देती है, तो जोड़ा जीत जाता है उन्होंने मार देंगे ने, जोड़े मारते ने जेल से चाहते हैं मुकदमे में ले। कहते पिंड का सरपंच से बर्दाश्त नहीं कर सकते, बाकी किसी को कर पिंड का सरपंच ही नहीं बर्दाश्त। सरदार चतर सिंह एडवोकेट इस गल का मैंने नहीं पता कि अद्धे तो ज्यादा सरपंच मार देते हैं, यह मैंने नहीं पता, ये उन्होंने मैंने दसिया। मैं है इतना, मैं कहा तुम्हें मेरी जानकारी के वादा कराया, मैंने नहीं पता कि जो जीतते हैं अद्धे सरपंच मार देते जाने, बाकी जेड़ा ठोकरा खाने मुकदमे खड़े को क्या रोना मैंने इस गल। इतने पिंड का सरपंच नहीं बर्दाश्त करते, बाकी किसी बर्दाश्त करेंगे, जोड़ा जित जाता है वो मार दिता जाता है, जेडे मार देने फिर जेल। कहते पचास साल तो मैं ये देख रहा बुढ़ा हो गया, बिरद हो गया, पेचा छड़न वाला, किसी हद तक एक हजार साल तो अफवानी भी यही कर रहे हैं। अफगानिस्तान काबुल में जमे अनुयुक्त मुहाजा 10-12 कबीले ने एक हजार साल तो लड़े, हर रोज 100 बंदे अफगानिस्तान च ना मारे जाते, अफगानिस्तान कही गल आज है ये विस्तार गल है। कृत ठीक है वो अफगानी भी 5 वक्त नमाज पढ़ रहे, वो दो साल जो कुरान पाक की तलावत भी कर दें, रमजान के महीने रोजे भी रख लें, पर दूजे तीजे दिन कदल हालत ना करते अफवानी कही करता, पठान कही करता। कृत ठीक है, नीयत ठीक है, सोचनी ठीक है, विचार ठीक है। ये तीजी श्रेणी मंदिर मस्जिद गुरुद्वार इन्हें ही धार्मिक लोगों के नाल भरे हुए ने, कृत ठीक ने, नीयत ठीक ने। बड़े दानी ने तन दे तलते, बड़े बेईमान ने मन दे तलते, बड़े दयालु ने तन दे तलते सेवा पे कर रहे, बड़े कठोर ने मन दे तलते। समाज देखता है मैं कीता की है, परमात्मा देखता है मैं सोचिया की है, परमात्मा की दृष्टि से कबूल नहीं है, नहीं ना ही ज्ञानी ना ही कथावाच। मैंने भी कुछ साल तो शर्म आई, और आज तक जो मैं करता रहा उसके मैं शर्मसार भी हो जाना, जो कुछ कह रहा कई दफा मन नहीं मानना, कठिन है मन नहीं मना, जिदा मन मन जाए पता गुरु नानक की कहने मन ने की गल कही ना, जिदा मन प्रभु मन गए बड़ी वोटी गलत, बड़ी वोटी खैर मुख्तसर कर। ये तीजी श्रेणी और सब तो ज्यादा तादाद इना करते ठीक ने, सोचते ठीक ने, करते क्यों ठीक ने, समाज के डर करके, कानून के डर करके, गुरु के डर करके नहीं, प्रभु के डर करके, क्योंकि कानून है हथकड़ियां जेल, کہ سماج کی نظر گرے گا سماج میں چلے کرت ٹھیک ہے نگت ٹھیک نہیں ہے تیسری شرینی ایک چوتھی شرینی بھی ہے کرت بھی غلط ہے نگت بھی غلط ہے سوچنے بھی غلط ہے کرنے بھی غلط ہے سوچنے بھی غلط ہے کرنے بھی غلط ہے سنسار بھی پھٹکار بند ہے نرنکار کے دروازے بھی بند لوگ بھی گیا پر لوگ بھی گیا دونوں دروازے نہ سنسار نو قبول ہوئے نہ نرنکار نو قبول ہوئے نہ سماج کی تھان ملی نہ پرماتما کی تھان ملی بٹکنا ہی بٹکنا بٹکنا ہی بٹکنا کرم کے حساب نال یہ چار شرینیاں بن گئی ایک دفعہ میں دوہرا دیا کرت بھی ٹھیک ہے نیت بھی ٹھیک ہے پہلی شرینی نیت ٹھیک ہے کبھی کبھی کرت غلط ہو جاتی ہے دوسری شرینی نیت تو بالکل پیڑی ہے بس کرت ٹھیک ہے کرتے ٹھیک ہے تیجی شرح چوتھی کرت بھی غلط ہے نیت بھی غلط کرنے بھی غلط ہے سوچنے بھی غلط سوچنے بھی غلط ہے کرنے بھی غلط لوگ بھی گیا پر لوگ بھی گیا سنسار نے بھی گھبرایا نرنکار نے بھی گھبرایا نہ لوگ نے تھان سماج نے تھان نہ پر لوگ نے تھان ایسا کیڑا کرم ہے جو منک نو پورن جگا کے خالص سے خالصہ بنا دے جاگر جوت جگہ نسباسر ایک بنا من نیک نام پتھر پورا ستا ہے یاترا اس دن پوری آتی ہے جب پتھر پورا جاگ جائے گا پورا جاگ جا رہا ہے اسے نو پورن مروت کہ اسے نو خالصہ کہنا جنا کھڑا خالصہ نہیں چکر جنا پہننا کھلا گاڑا میرا بھی ہے دستار بھی ہے کرپان بھی میں پائی ہوں امرت بھی میں سکیا نکلیم بھی میں کرنا پر جب میں پورا جاگیا نہیں تو کل بھی در خالصہ نہیں بنتا پورا جوت جگے گھٹ میں تب خالص کہاں ہے نہ خالص جانے کھنے خالصہ بنیے خالصہ کے ایک بھی ہوئے شہر دی شانتی ہو جائے گی واتاورن دی آنند ہو جائے گا ایک بھی لبنا اوکھا ہو جائے گا کرتی کرت ٹھیک ہے نگر ٹھیک ہوئی خدا اس کا واقعی کل کروں گی تو سما کافی ہو گیا چیتے تسی رکھنا جاگت جوت کے پہلے سے بس ایسا کیوں کر رہے ہیں چل رہے دن رب چلے نستس چلے پہنچ رہے ہیں دن رب چلے نستس چلے تاج کا لکھ بنوئے مقام وہی ایک ہے نانک سچ بگوئے دھن گرو گرنتھ صاحب جی مہاراج مہرامت کر بخشش کر جو کچھ آپ نے سرون کرایا ہے میرے ہردے چ وسے تھوڑے ہردے چ وسے تھوڑا سنیا قبول ہوئے میرا بولیا قبول ہوئے کوئی گاوے ہو سنے ہر نام چترائے کہو کبیر سنسار نہیں انت پرم دت پائے دوسری یہ بھی بینتی میرا کوئی ایسا دعویٰ نہیں جو کچھ میں آپ سرون کرا رہا ہوں گرو باؤ 100% گرو آشے مطابق ہو جائے گا ایسا میرا کوئی دعویٰ نہیں منوکھا آخر میں بھی انسان پوری سوچنی پورن گرو کول ہوتی ہے گرو کول ہوتی ہے جڑی نکی جی پیاری دیوار ہوتی ہے تو وہ گرو نے جو کچھ پایا ہے سانو سرون کرا رہے ہیں کوشش کرنا کہ جو کچھ آخا گرو آشے مطابق ہوئے بڑی عزیز بنی ہے اور اندر لالسا یہی ہوتی ہے سنگت کا پیار گرو کا پیار ہے سنگت کی عزیز گرو کی ملتی ہوئی عزیز ہے اگر سنگت کی عزیز مل جاتی ہے یقین جنوں میں اور عزیز کی اچھا ہی نہیں رہتی سنگت کا پیار مل جانا ہے میں سمجھ لینا گرو کا پیار مل گیا سنگت ہر طرف وسط ہے میں ہو کر کوئی لالسا ہی نہیں لگتا صرف تھوڑے پیار کی تھوڑی عزیز کی اس نے ماڑی ملے پیار دلچسپی بنائی رکھنے اور ضروری جمع وائے
1: کیبو دی رنگیلی ترتی دے وسنیک سروتیو تسی یہ پروگرام ایف ایم ریڈیو سی آئی ایس کے 94.3 تو سن رہے ہو یہ پروگرام گردوارہ صاحب ویسمن سنگھ سوا ولیمس لیک تو پرسارت کیتا جا رہا ہے उम्मीद रखते हां कि इस प्रोग्राम नूं होर भी खोज भरपूर बनाउण लई तुसी सानूं सुझाव दिंदे रहोगे। साडे स्टूडियो दे टेलीफोन नंबर तां आप जी नूं पता ही है, जे नहीं तां ओह भी लिख लो जी। एरिया कोड 250-392-3374 अते फैक्स नंबर एरिया कोड 250-392-3375।
2: साडा ईमेल एड्रेस नोट करो जी, singhsabha2@gmail.com। एक बार फिर नोट करो जी, singhsabha2@gmail.com।
3: You are listening Sikh Radio broadcasting from Gurdwara Sahib, Western Singh Sabha and Williams Lake. Any comments and suggestions, please call 250-392-3874.